رات دن کر پیا مجوریاں جتنیاں مرضی ہن تو ذمہ واری دیاں پنڈا اپنے سر تے رکھ لے انت ویلے تیری کسے نے شہادت نہیں کرنی تیرے نال کسے نہیں جانا جہ مارگ کے گنے جائے نہ کوسا ہر کا نام اوہاں سنگ توسا جہ پینڈے میں اند گوارا ہر کا نام سنگ اجیارا بنا سمرن تو جتنے بھی تیرے کم ہن او کسے کم نہیں آنے پائی سمرن کر سیوا کر پروپکار کر गुरु नानक सच्चे पातशाह जी ने सानू ए राज और जोग बख्शे आख्या तू चंगा गृहस्थी भी होवे चंगा तनी भी होवे पर माया विच रहंदियां होया माया तो उदास रहवे माया तो नरलेप रहवे ता तेरा संसार ते आना सफल है जे तू माया तू नरलेप है ग्रस्त विच रहंदियां सेवा सिमरन परपकार अमृत वेले जाग के मालिक दा जस कर रहे तां फिर भाई जिन्नी नाम ध्याया गए मशक्कत काल नानक ते मुख उजले केती छुट्टी नाल ओ सारा कुतंब तर जांदा है जिस घर विच भाई प्रभु दा नाम है ईश्वर दा नाम है बिना नाम तो गुरु अर्जन देव पात्र